0: This show is brought to you by Jazz
1: City FM 89.
2: This show is brought to you by AEO Pakistan.
1: City
3: FM 89.
4: घर बैठे दिल भर के शॉपिंग करनी है, वो भी किस्तों में? बस अपने फेवरेट ब्रांड्स की वेबसाइट पर पेमेंट बाय येलो सेलेक्ट करो और पे करो 3 सिंपल इंस्टॉलमेंट्स में, तो जो चाहे खरीदो, पैसे आराम से दे दो विद येलो बाय जैज़ कैश।
5: शेयर बंडल्स, वो भी डिस्काउंट पर। सब्सक्राइब करना तो बनता है, तो बस अभी जैज़ कैश ऐप से जैज़ V5 फैंटास्टिक बंडल लगाओ और पाओ 2000 रुपए तक का बेहतरीन डिस्काउंट अपने फेवरेट बंडल्स पर। बड़े डिस्काउंट्स के लिए जैज़ कैश है ना?
1: City
3: FM 89.
6: ناظرین تازہ ترین خبر سے آپ کو آگاہ کریں گے کہ پورے شہر میں پھیل چکی ہے آپ کے ٹوائلٹ کی بدبو.
7: بند کرو نا ڈھکن.
8: سویپی کلین کرے تیزی سے سخت داغ اور جراثیم کا خاتمہ اور رکھے ٹوائلٹ کو چمکتا ہوا صاف.
9: ہائر نو فراسٹ IoT ریفریجریٹر. اس کی IoT ٹیکنالوجی فوڈ ایکسپائری نوٹیفیکیشن کے ساتھ ساتھ آپ کو دے موبائل ایپ سے کمپلیٹ کنٹرول. نو فراسٹ نو وریز.
10: بہترین انشورنس ہر وقت آپ کے ساتھ, جیسے ایزی پیسہ انشورنس مارکیٹ پلیس. 50 سے زیادہ پلانز, بہترین کوریج, خاص ڈسکاؤنٹس اور صرف 24 گھنٹوں میں کلیم حاصل کرنے کی سہولت. خواتین کے لیے ڈیڈیکیٹڈ پلانز اور 25,000 ٹاپ ڈاکٹر سے کنسلٹیشن بھی. ابھی ایزی پیسہ ایپ پر انشورنس مارکیٹ پلیس ایکسپلور کریں. ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.
3: City FM 89 sounds different. You're listening to